بسم الله الرحمن الرحیم. کہتے ہیں کہ جی زندگی ایسے جیو کہ کوئی ہنسے تو تمہاری وجہ سے ہنسے. زندگی ایسے جیو کہ کوئی ہنسے تو تمہاری وجہ سے ہنسے, تم پر نہیں, اور کوئی روئے تو تمہارے لیے روئے, تمہاری وجہ سے نہیں. انسان تب سمجھدار نہیں ہوتا جب وہ بڑی بڑی باتیں کرنے لگے, بلکہ وہ سمجھدار تب ہوتا ہے جب چھوٹی چھوٹی باتیں جو ہے وہ سمجھنے لگے. زندگی کے پرچے میں سب سوال مشکل ہیں, لیکن سب سوال لازمی ہیں جناب, سب کو حل کرنا ہے. کہتے ہیں جی کہ زندگی میں کچھ رنج و غم ہیں تو اس میں خوشی کی لہریں بھی ہیں. زندگی اگر زہر کا پیالہ ہے تو اس میں شہد سی مٹھاس بھی ہے. زندگی اگر تپتا ہوا صحرا ہے تو اس میں گھنی چھاؤں بھی ہے. زندگی میں اگر کانٹے ہیں تو پھول بھی ہیں, آگ ہے تو پانی بھی ہے. تو ہم تو کہتے ہیں جناب ایک شمع کی طرح زندگی بسر کیجیے جو دوسروں کو جل کر روشنی دیتی ہے. زندگی کسی میدان کا کارزار کا نام نہیں ہے سامین, یہ ایک جلوہ گاہ ہے, ایک حسن کی جلوہ گاہ, بلکہ ایک بارونق بازار ہے جس میں سے خریدار گزرتا ہے, وہ خریداری کرتا ہے اور اس کا سرمایہ ختم ہو جاتا ہے, اور پھر تعجب ہے کہ اس کی خریداری بھی دری کی دری رہ جاتی ہے, وہ خالی ہاتھ واپس لوٹتا ہے. رونق بازار قائم رہتی ہے اور خریدار جو ہیں وہ ختم ہوتے رہتے ہیں. زندگی کسی الجھے ہوئے سوال کا نام نہیں, یہ ایک پرلطف منظر ہے, ایسا لطیف منظر کے تبصرے اور تنقید کے بوجھ کو بھی برداشت نہیں کرتا. یہ ایک دیکھنے والا منظر ہے, ایک سننے والا نغمہ ہے, ایک سوچنے والا منصوبہ نہیں, ایک مشکل معمہ نہیں. زندگی تو بس زندگی ہی ہے, کسی کا احسان ہے, کسی کی دین ہے, کسی اور کا عمل ہے. یہ سمندر کی طرح ہے, ایک وسیع بے پایا جس کا صرف ایک ہی کنارہ ہے, ایک ساحل جہاں رونقیں ہیں, میلے ہیں, چراغاں ہیں, ہجوم ہے, تنہائیاں ہیں اور اداسیاں ہیں. دوسرے کنارے کی کسی کو خبر نہیں, جو لوگ دوسرے کنارے کی خبر لینے گئے ابھی تک لوٹے نہیں. اس طرف رنگ ہی رنگ ہیں, نرنگ ہیں, اور دوسری طرف بے رنگ, صرف ایک ہی رنگ. کون جانے کہ سمندر میں کیا ہے اور اس کے پار کیا ہے, یہاں میلا ہے اور پھر ہر انسان اکیلا ہے. زندگی کب سے ہے اور کب تک ہے کون جانے, ازل سے ابد تک. یا ازل سے پہلے اور ابد کے بعد بھی زندگی ہے. تخلیق ہونے سے پہلے یہ خالق کے ارادے میں زندہ تھی, اور تکمیل کے بعد یہ خالق کے روبرو حاضر کر دی جائے گی. زندگی بہرحال زندگی ہی رہے گی. زندگی بہرحال زندگی ہی رہے گی. زندگی وقت کھاتی ہے, زمانے نکل جاتی ہے, کبھی کبھی صدیاں ہڑپ کر جاتی ہے اور ٹس سے مس نہیں ہوتی, اور کبھی کبھی ایک لمحے میں کئی انقلابات جو ہے وہ برپا کر دیتی ہے. بہرحال زندگی زندگی کے درمیان ہی رہتی ہے, ایسے جیسے یہ اپنے ہی سمندر کا کوئی خود ایک جزیرہ ہو. اچھا سامعین, زندگی سے پہلے بھی زندگی تھی اور زندگی کے بعد بھی زندگی ہی ہوگی. زندگی مرتی نہیں ہے, نہ یہ مر سکتی نہیں.
और ना ये मर सकती है। हाँ, दुनिया में हम आते हैं, एक मौत है, हम दूसरी जिंदगी में मुंतकिल हो जाते हैं। ना ही हमेशा जिंदा रह सकती है, जिंदगी हमेशा कायम भी है और हमेशा तब्दील भी होती रहती है। जिंदगी जहां फूलने फलने का नाम है, वहां अपनी आग में जलने का नाम है। जिंदगी तख्लीक करती है और अपनी तख्लीक के मराहिल में तहलील भी होती रहती है। इस तरह जिंदगी होने और ना होने के दरमियान ही रहती है। जलती बुझती जिंदगी बस उम्मीद आस में रहती है। ये सफेद स्याह धागे से बुना हुआ खूबसूरत मलबूस है। इसमें बहुत कुछ है, इसमें कहके भी हैं, हिचकियां और सिसकियां भी। वैसे चलने वाले दो पैरों में कितना फर्क है, एक आगे और एक पीछे। मगर ना तो आगे वाले को गुरूर और ना पीछे वाले की तोहीन, क्योंकि उन्हें पता है कि ये पल भर में ये बदलने वाले हैं। इसी को जिंदगी कहते हैं। वैसे जिंदगी की तारीफ करना बहुत मुश्किल भी है। जिंदगी गरीबों के कच्चे घरों में सरशार रह सकती है और अमीरों के पक्के महलात में बीमार भी रह सकती है। जिंदगी अगर चाहे तो गर्दश हालात से मंसूब हो जाती है और अगर पसंद फरमाए तो गर्दश जमा व मकान से बेनियाज होकर अपने लिए नए जहां पैदा करती रहती है। जिंदगी किसी फार्मूले में मुकैद नहीं हो सकती। इसे कुछ कह लीजिए, ये सुनती है, मुस्कुराती है और कुछ और ही रूप अख्तियार करके फार्मूले से बाहर निकल आती है। अगर जिंदगी को मुसफर एक मुसलसल सफर कहा जाए तो मुकम्मल कयाम क्या है? अगर जिंदगी को बेदारी कहा जाए तो नींद और गफलत को क्या कहा जाए? अगर जिंदगी को मोहब्बत कह लिया जाए तो नफरत भी तो जिंदगी है, बल्कि नफरत ज्यादा जिंदा है। नफरत, गुस्सा, हसद, इंतकाम जिंदगी को ज्यादा मुतहर्रक रख सकते हैं। बहरहाल मोहब्बत और नफरत जिंदगी ही के नाम हैं। अगर मजहब को जिंदगी माना जाए तो ला मजहबियत क्या है? अगर जिंदगी जमीन है तो आसमान क्या है? अगर मखलूक को जिंदगी कहा जाए तो मखलूक पैदा करने वाली जात को क्या कहा जाए? जिंदगी की तारीफ करना बहुत मुश्किल है, इसे जानना और पहचानना भी मुश्किल है। एक राज है, ऐसा राज कि जिसने राज जान लिया वो मर गया और जो ना जान सका वो मारा गया। जिंदगी तलाश में है, किसकी तलाश? जिंदगी उसे तलाश करती है जो जिंदगी को तलाश करता है। जिंदगी मौत के ताकुब में है और मौत जिंदगी के पीछे आ रही है। दोनों दोनों की तलाश में है। जब तक दोनों में से कोई एक खत्म नहीं होता, ये खेल जारी रहता है, यानी नूर और जुल्मात का खेल, होने और ना होने का खेल, मानने और ना मानने का खेल, दिन और रात का खेल। जिंदगी के दामन में बेपनाह और बेशुमार नियामतें हैं सामीन। इसमें ख्वाहिशें हैं, हसरतें हैं, उम्मीदें हैं, मायूसियां भी हैं, सदाकतें हैं, धोखे हैं, मेले हैं और तन्हाइयां हैं। जिंदगी समंदर है, अपने बादलों को नामालूम सफर पर रवाना करने वाला, इन्हें अलविदा कहने वाला, और फिर यही समंदर अपने मुसाफिरों को, अपने दरियाओं को खुशामदीद कहने वाला भी है। जिंदगी से जिंदगी निकल रही है, जिंदगी में जिंदगी शामिल हो रही है, जिंदगी से जिंदगी जुदा हो रही है, जिंदगी से जिंदगी वासल हो रही है। प्रोग्राम में एक प्यारा सा कलाम शामिल करता हूं।

یوں زندگی بیک وقت قدیم اور جدید ہے، پرانے شہر اور نئے انسان، پرانے انسان اور نئے شہر۔ آج کا انسان پرانے کھنڈرات میں خوش رہتا ہے، یہ دیکھنا چاہتا ہے کہ وہ لوگ کون تھے جو اس کھنڈر میں کبھی آباد تھے۔ یہ کھنڈر کسی زمانے میں پیلسز تھے، محلات تھے۔ نیا انسان پرانی کائنات کو دریافت کرنے نکلا ہے، وہ اسے ترقی کہتا ہے۔ یہ عجیب بات ہے کہ آج کا انسان آج بھی پرانی طرز پر پیدا ہوتا ہے، پرانے مصنفین کو پڑھتا ہے اور نئے علم کا اظہار کرتا ہے۔ نئی بات کیا ہے؟ پرانے چہرے ہیں، پرانی آنکھیں ہیں، پرانے آنسو ہیں، وہی کچھ ہے جو تھا۔ اور پھر نئے انسان کے لیے پرانی منزل، پرانے قبرستان۔ یہ سب باتیں سمجھ میں نہیں آ سکتی، یہ سب زندگی ہے۔ برات بھی زندگی اور جنازہ بھی زندگی، سمجھنا مشکل ہے۔ یہ دنیا بابل کا گھر اور وہ دنیا سسرال۔ تعجب ہے چار کہا ڈولی لے چلے اور چار بھائی جنازہ لے چلے۔ ایک ہی ہے، سب ایک ہے، سب جلوے زندگی کے ہیں، یہ سب ابواب کتاب ہستی کے ہیں۔ ابتدا اور انتہا سے بے نیاز زندگی آغاز سے پہلے بھی تھی اور انجام کے بعد بھی ہوگی۔ زندگی تو بس زندگی ہے، اس کا یوم پیدائش اور اس کا یوم وصال کسے معلوم؟ کون جانے کہ یہ لامحدود سفر کہاں سے شروع ہوا اور انجام کار کہاں ختم ہوگا۔ بہرحال زندگی ہم حال رواں دوا ہے، دریا کی طرح جو چلتا رہتا ہے، مسلسل مستقل، نہ کٹتا ہے نہ رکتا ہے نہ بے دم ہوتا ہے۔ پہاڑوں کا پیغام، پہاڑوں کا پیغام جو آب رواں کے ذریعے سمندر کے نام کیا گیا ہے۔ یہ پیغام زندگی ہے اور اسے لے جانے والا زندہ رہے گا۔ زندگی اپنی عزت خود ہے، خود ہی یہ اپنی آبرو خاک میں ملاتی ہے، یہ خود ہی محترم و معزز ہے، کبھی سرفراز ہے کبھی سرنگوں ہے۔ زندگی سرد گانوں میں، زندگی سرد خانوں میں دہکتی ہوئی، دہکتی ہوئی آگ کی مانت ہے۔ یہ ایک آگ ہے، نار ہے، اور یہی زندگی اس نار میں چھپا ہوا گلزار ہے۔ یہ معمولی سی بات ہے، زندگی دینے والے کے حوالے سے سمجھ آ سکتی ہے۔ اگر تخلیق خالق سے متعلق ہو تو سلامت، ورنہ یہی ایک قیامت ہے۔ زندگی اپنے ہی پردے میں چھپی ہوتی ہے اور اپنے ہی دروازے پر خود ہی دستک دیتی ہے اور خود ہی اندر سے جواب دیتی ہے، یہاں کوئی نہیں۔ اور اگر کسی نظر کا فیض ہو جائے تو خود ہی خود کو آواز دیتی ہے، اندر آ جاؤ، ہم تمہارا انتظار کر رہے ہیں۔ بس زندگی اپنے روبرو ہونے کا نام ہے، اپنے قریب ہونے کا نام ہے، اپنے سے قریب ہونے کا نام، اپنے سے آشنا ہونے کا نام، اپنا ہی نام ہے۔ میں ہی زندگی ہوں، لیکن اس شرط کے ساتھ کہ میں تسلیم کروں کہ تو بھی زندگی ہے اور وہ بھی زندگی ہے۔ سب کا احترام ہی اپنا احترام ہے، سب کی زندگی ہی اپنی زندگی ہے۔ سب رشتوں کا خیال رکھیں، رشتے اور راستے زندگی کے دو پہلو ہیں۔ کبھی کبھی رشتے نبھاتے نبھاتے راستے، اور کبھی کبھی راستوں پر چلتے چلتے رشتے بن جاتے ہیں۔ رشتے اور راستے زندگی کے دو پہلو ہیں۔ کبھی کبھی رشتے نبھاتے نبھاتے راستے کھو جاتے ہیں، اور کبھی کبھی راستوں میں چلتے چلتے رشتے بن جاتے ہیں۔ کسی کو رشتے راس آ جاتے ہیں اور کسی کو راستے، فرق بس اتنا ہے راستوں کے دکھ برداشت ہو جاتے ہیں، رشتوں کے نہیں۔
अपने रिश्तों का खास ख्याल रखें, चाहे वो रिश्ते खून के हों, एहसास के हों, प्यार के हों या फिर दोस्ती के। अगर कोई रंजिश या गुस्सा हो तो गुस्से के वक्त थोड़ा रुक जाए और गलती के वक्त थोड़ा झुक जाए, जिंदगी ऐसा हो जाएगी। याद रखें, खूबसूरती तो खत्म और तब्दील होती है, हो भी जाती है, लेकिन सीरत ना तो खत्म होती है ना तब्दील। इसलिए जिंदगी ऐसे जिया जाए, ऐसे जियो के अगर कोई हंसे तो आपकी वजह से हंसे, आप पर नहीं, और अगर कोई रोए तो आपके लिए रोए, आपकी वजह से नहीं। अच्छा, इंसान तब समझदार नहीं होता जब वो बड़ी बड़ी बातें करने लगे, बल्कि वो समझदार तब होता है जब छोटी छोटी बातें समझने लगे। इंसान को बोलना सीखने में 2 साल लगते हैं, लेकिन कौन सा लफ्ज कहां बोलना है ये सीखने में पूरी जिंदगी लग जाती है। जिंदगी के पर्चे में सब सवाल मुश्किल है, लेकिन सब सवाल लाजमी है। ये समंदर की तरह है, वसी और बेपायान, जिसका सिर्फ एक ही किनारा है, एक साहिल जहां रौनकें हैं, मेले हैं, चराग हैं, हुजूम है, तन्हाइयां और उदासियां भी हैं। दूसरे किनारे की किसी को खबर नहीं, जो दूसरे किनारे की खबर लेने गए अभी तक लौटे नहीं। इस तरफ रंगी रंग है, दूसरी तरफ निरंग, सिर्फ एक ही रंग, लेकिन कौन जाने उस निरंग में क्या है। क्या पता जो निरंग है वो रंगों से भरा हुआ है, और जो रंग वाला है वो बेरंग है। कौन जाने कि इस समंदर में क्या है और उसके पार क्या है। यहां मेला है और फिर हर इंसान अकेला है। जिंदगी कब से है और कब तक है कौन जाने, अजल से अब तक या अजल से पहले और अब के बाद भी जिंदगी ही है। तख्लीक होने से पहले यह खालिक के इरादे में जिंदा थी, और तकमील के बाद यह खालिक के रूबरू हाजिर कर दी जाएगी। जिंदगी बहरहाल जिंदगी रहेगी। इसमें जिंदगी में अगर कुछ रंजो गम है तो इसमें खुशी की लहरें भी हैं। जिंदगी अगर जहर का प्याला है तो इसमें शहद सी मिठास भी है। जिंदगी अगर तपता हुआ सहरा है तो इसमें घनी छांव भी है। जिंदगी में अगर कांटे हैं तो फूल भी हैं, आग है तो पानी भी है। अरे हम तो कहते हैं कि शमी की तरह जिंदगी बसर करें, जो खुद जलकर दूसरों को रोशनी देती है। जिंदगी एक ऐसी किताब है जिसके हर सफे पर मुख्तलिफ पल बिखरे होते हैं। खुश रहें, खुश रखें, अपना और दूसरों का बहुत ख्याल रखें। प्रोग्राम का वक्त यहां पर खत्म होता है। इंशाल्लाह नेक्स्ट वीक किसी नए टॉपिक के साथ हाजिर होंगे। अगर जिंदगी ने सांसों ने मोहलत दी तो इंशाल्लाह वल अजीज। अपना और दूसरों का खूब बहुत ख्याल रखिएगा। यह कलाम आपको प्रोग्राम की उस तरफ ले जाएगा जहां ब्रेक्स और ब्रेक उस पार इंस्पायर एफएम की बकिया नशरियात जारी और सारी रहेंगी। ये रखिए, ये रहा आपका कलाम।